मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौ र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
1: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक। अहिले रातिको ठीक 10 बजेको साथ कतै हजुरको गाउँठाउँमा केही घटनाहरू घटेका त छैनन् भइरहेका गतिविधि र घटेका घटना बन्न सक्छन् समाचारका विषयवस्तु। फोन गर्नुहोस् 061-457-128 र 061-457-129 हामी बनाउनेछौ समाचार र प्रस्तुत गर्नेछौ समृद्ध खबरमा। यो हो खोजमूलक विषयवस्तुको सङ्घालो समृद्ध खबर।

0: नमस्कार। राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्थान यस्टो नेपालद्वारा सञ्चालित नेपालको पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz पोखरा र अमटिका प्रतिष्ठान नेपालद्वारा सञ्चालित रेडियो समृद्ध नेपाल 92 MHz घुस्मा पर्वतबाट एकसाथ प्रसारण भइरहेको बिहान 8 बजेको समृद्ध खबरमा प्राविधिक कक्षका द्वय मित्र सुषमा प्रसाई र स्मृति लामिछाने सहित समाचार कक्षबाट सहकर्मी मित्र नन्द डाङ्गी र म सुमन निमालको स्वागत छ।
1: यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र इन्टरनेट अनलाइनको www.nestofm.org समृद्धएफएम.org हाम्रो पात्रो र फेसबुक लाइभ मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। समृद्ध खबर सुरु गरौं। यस प्रसारणका मुख्य खबरका शीर्षकहरूबाट
0: हरितालिका तीज आजदेखि शुरू। प्रधानमन्त्री राहत कोषमा हिजो बिहानसम्म 13.5 अर्ब रुपियाँ मौजदात र सुवा बाढी पीड़ितको राहत र पुनर्स्थापनाका लागि $10 लाख सहायता दिने अमेरिकाको घोषणा। मुस्ताङ भन्सारमा 15 दिनमै 1.78 अर्ब राजस्व।
1: त्रिशुली बाढीले बगाएर ल्याएको गहना लुकाउने पक्राउ, बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती। 2 दिनदेखि बेपत्ता विवेक सरदारको सब सेफ्टी ट्याङ्कीमा फेला, 4 जना पक्राउ।
0: स्रोत नखुलेको 4,50,000 भारतीय नोट सहित 1 जना भारतीय नागरिक पक्राउ, थुनुवा छुट्टाइदिने भन्दै 1 लाख ठगी गरेको आरोपमा रौतहट वडाध्यक्षका प्रत्याशी पक्राउ, वडाध्यक्ष विरूद्ध पनि जाहेरी।
1: ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणा पत्र जारी, विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड। युएलाई हराउँदै नेपाल एसिसी प्रिमियम कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने र कास्कीको लुम्ले र लमजुङमा धेरै भारी वर्षा।
2: यो हो खोजमूलक विषयवस्तुको संघालो समृद्ध खबर। समृद्ध खबर।
1: अब समाचार विस्तारमा। आज हिन्दी नारीहरूको हरितालिका तीज व्रत लागि आइतबार दर खाने तयारी भइराखेको छ। दर खाने खाएसँगै आइतबारदेखि 4 दिने तीज पर्व शुरू हुने भएको हो। तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वादशीका दिन र दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ, जसले व्रतका दिन आडिलो बनाउँछ। दर 2 भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद डाक्टर तोयनाथ नेपालले बताउनुभयो। महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख पीर मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तीजका अवसरमा तीजका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन्। जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख पीर र मर्कालाई नारीले पोख्ने गरेको पाइन्छ। आइतबार राति दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। त्रिदेशी दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुणुन्द सहित सप्त ऋषिको पूजा गरी तीज समापन गरिन्छ। यस वर्ष भदौ 30 गते मंगलबार भगवान गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी पर्व मनाइन्छ। भदौ 30 गते मंगलबार ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृत दिएका पात्रमा उल्लेख छ। गणेश चौथी प्राप्तकालमा तिथि परेका दिन मनाइन्छ। ऋषि पञ्चमी भने मध्याहकालमा पञ्चमी परेका दिन मनाउनु पर्ने शास्त्रीय विधिमा रहेको हो। सत्ययुगमा हिमालय त्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी शास्त्रीय मत छ। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा गरिएको छ। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेको विषय पनि पुराणमा उल्लेख गरिएको छ। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल त्रिदेशीको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ। हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ लगायत देशैभरका शिवालयमा लाखौं महिलाको घुइँचो लाग्ने गर्दछ।
0: भोटिकुसी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हिजो बिहानसम्म कोषको खातामा झण्डै 13,54,09,00,000 रुपियाँ मौजदात रहेको छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28,20,14,366 रुपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 ब्याङ्कमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 ब्याङ्कका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: रसुवाको भोटिकोसी नदीमा आएको बाढीका पीडितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालय र इन्टरनेसनल नार्कोटिक्स एन्ड इन्फोर्मेन्ट अफेयर्स ब्युरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डिएनए किट्स उपलब्ध गराउन $10,00,000 स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको छ। यो सँगै अमेरिकाले हालसम्म कुल $50,00,000 भन्दा बढीको मानवीय स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जानकारी गराएको छ। विदेश मन्त्रालय एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको हो। अमेरिकी सहायता अन्तर्गत विश्व खाद्य कार्यक्रम मार्फत $30,00,000 बराबरको खाद्य तथा लजिस्टिक सहायता समावेश गरिएको छ। यस सहायताबाट बाढी प्रभावित 10,000 परिवारलाई 3 महिनासम्म आपतकालीन भोजन उपलब्ध गराइने जनाएको हो। सम्पर्कविहीन बनेका दुर्गम समुदायसम्म पुग्न हवाई तथा स्थल यातायातको प्रयोग गरी मानवीय सहायता आपूर्ति श्रृङ्खलामा देखिएका अवरोध हटाउने प्रयास भइराखेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
0: नेपाल चीन उत्तरी कोरला नाका स्थित लोमान्थाङ चार न्यू होचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै ₹1,78,44,00,000 राजस्व सङ्कलन भएको छ। रसुवाको भोटिकोसीमा गएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 राजस्व सङ्कलन गरेको छ। भदौ 22 मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालले बताउनु भएको छ। प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधनको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। र स्वागढी नाका बन्द भएको भदौ 10 गतिपछि भदौ 25 शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उहाँले बताउनु भएको छ। चालु आर्थिक वर्ष 2083-84 साउनदेखि भदौ 25 कोरला नाका हुँदै नेपाल भित्रिएको कन्टेनर र विद्युतीय सवारी साधनको भन्सार जाँचपास गरिँदा 2,31,44,00,000 राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताउनु भएको छ। भदौ 9 गतेसम्म 133 कन्टेनर र 163 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। विक्रमसम्म 2082 भदौदेखि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुल्ला गरिएको कोरोना नाका गत वर्ष तातोपानी र रसुवागाडी नाका बाढी पहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरोला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारीको नाकाका रूपमा खुला गरेको थियो।
1: त्रिशुली नदीको बाढीले बगाएर ल्याएको सुन तथा चाँदीका गहनासहित धादिङबाट एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धादिङको गजरु गाउँपालिका 6 बलछेटार बस्ने 35 रामबहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गत भदौ 10 गते रसुवाको भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा अकस्मात आएको बाढीले नुवाकोटको विदुर नगरपालिका 1 त्रिशुली बजार बस्ने लीलाबहादुर बुगटीको घर बगाएको थियो। घरसँगै बगेका सुनका गहनाहरू भदौ 11 गते तामाङले फेला पारेका थिए। प्रहरीले उनको साथबाट सुन जस्तो पहेँलो धातुको बाला 3 टुक्रा, झुम्का 2 थान, सिक्रे 2 थान, औठी 2 थान र रातो पोतेमा जडित मङ्गलसूत्र दुई थान बरामद गरेको छ। यसका साथै चाँदी जस्तो देखिने सेतो धातुको पाउजु दुई जोर समेत बरामद गरेको छ। बरामद गरेका गहना सहित नियन्त्रणमा लिएका तामाङमाथि चोरी सम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय गजुरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: राष्ट्रिय सभा अन्तर्गतको विधायमान व्यवस्थापन समितिको बैठक आइतबार बस्दैछ। समितिको बैठक कक्ष सिंहदरबारमा आइतबार बिहान 11 बजे बस्ने सांसद सचिवालयले जनाएको छ। बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावर छलफलको साथै विविध विषयमा छलफल हुने भएको छ। छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्री र सचिवलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ।
1: स्याङ्जाको वालिङ 13 तारु खोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान मकै जस्ता खाद्य बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारु खोलामा करिब 60 रोपनी क्षेत्रफलमा 70,000 भन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना अन्तर्गत केदारनाथ कृषि फार्म मार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताए। धान मकै लगायतका खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आमदामी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उनले बताए। गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ। सञ्चालक पाठकले भने, उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौँ, माग अनुसार बजारमा पुर्याउन सकेका छैनौँ। खुर्सानी प्रति किलो रु 220 दरले बिक्री भइराखेको छ भने उहाँ त्यहाँ उत्पादन भएको खुर्सानीले राम्रो बजार पाएको छ। बजारको समस्या छैन, उत्पादन निरन्तर भइराखेको छ।
0: महोत्तरीको बलवा नगरपालिका साथ बनौटा स्थित एक घरको सेफ्टी ट्याङ्कीभित्र युवकको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको छ। भङ्गाहा नगरपालिका 6 बस्ने अशोक कुमार वातरका 22 वर्षीय छोरा विवेक कुमार सरदारको शव भेटिएको हो। भदौ 14 गते साँझ जलेश्वर नगरपालिका 9 पिगौना स्थित दिदीको घरबाट मोटरसाइकलमा घरतर्फ फर्कने क्रममा विवेक बेपत्ता भएका थिए। छोरा हराएपछि मृतकका बुबाले भदौ 16 गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा बनौटाका अशोक कुमार ठाकुरको घर पछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र विभत्स रूपमा काटिएको अवस्थामा शव बरामद भएको हो। घटनाको अनुसन्धानका लागि प्रहरीले घरधनी 58 वर्षीय अशोक कुमार ठाकुर, उनकी 55 वर्षीय श्रीमती रामकली देवी र 22 वर्षीय बुहारी सोनु कुमारी ठाकुरलाई नियन्त्रणमा लिएको छ। महोत्तरी गाउँपालिका 5 बस्ने 37 वर्षीय सियाराम शर्मालाई पनि पक्राउ गरी प्रहरीले थप छानबिन गरिरहेको छ।
1: स्रोत नखुलेको 4,50,000 भारतीय रूपियाँ सहित वीरगंज महानगरपालिकाको रजत जयन्ती चोकबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इनर वा पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेक जाँचको क्रममा भारतबाट वीरगंजतर्फ आउँदै गरेको बीआर 0680-6445 नम्बरको मोटरसाइकल रोकी चेक जाँच गर्दा स्रोत नखुलेको अवैध भारतीय नोट सहित पक्राउ गरे परेका हुन्। पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी पलाउना थाना वडा नम्बर 10 बस्ने 55 वर्षीय अशोक कुमार रहेका छन्। मोटरसाइकलको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा भारतीय नोट 500 दरका 891 थान, 200 दरका 1 थान र 100 दरका 4 थान गरी जम्मा 4,50,000 फेला परेको पक्राउ परेका अभियुक्तलाई मोटरसाइकल सहित थप अनुसन्धानको लागि हिरासतमा लगिएको प्रहरीले जनाएको छ।
0: प्रहरीको नाम र पहुँचको दुरुपयोग गर्दै थुनुवालाई छुट्याइदिने भन्दै 1,00,000 रुपियाँ असुली गरेको आरोपमा रौतहटबाट वडाध्यक्ष पदका प्रत्याशी पक्राउ परेका छन्। गरुडा नगरपालिका 9 श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुसेनलाई ठगी कसुरमा पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। श्रीपुरमा केही दिन अघि भएको झगडाका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए। त्यसपछि हुसेनले रामजनकी श्रीमतीसँग प्रहरीसँग कुरा गरेर मुद्दा मिलाइदिने र थुनुवालाई छुट्याइदिने आश्वासन दिँदै 1,00,000 रुपियाँ लिएको प्रहरीले जनाएको छ। तर रकम बुझाएपछि पनि रामजन नछुटेपछि उनकी श्रीमतीले आफू ठगी मा परेको भन्दै इलाका प्रहरीकारले गरुडामा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा हुसैन पक्राउ परेका हुन्। यसै घटनामा गरुडा नौका वर्तमान वडाध्यक्ष राजेश सहनी विरुद्ध पनि थुनुवा छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा जाहेरी परेको छ। प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार सहनीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भइरहेको छ। सहनीले भने आफूले रामजनलाई छुटाउन कसैसँग पनि रकम नलिएको भन्दै आरोप अस्वीकार गरेका छन्। हुसैन हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनको विश्व शान्ति बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणापत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणापत्रमा राजनीतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्यपूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनीतिक र शान्तिपूर्ण समाधानमा जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकसित राष्ट्रहरू का लागि जीवांश इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड दिएको छ। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रणलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति श्रृङ्खला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्किन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय पदाधिकारीहरू सहभागी रहेका छन्। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
0: समृद्ध खबरमा अब पालो खेल समाचारको। नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोऱ्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कप क्रिकेटको आज भएको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49 ओभर एक बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटिएको थियो। युएईका लागि राहुल चोपडाले अभिजित 100 रन बनाएका थिए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका थिए। उनी 106 बलमा 102 रन बनाएर आउट भएका थिए। यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर आउट भएका थिए। साथै इतिहास दोहोऱ्याउँदै एकदिवसीय एसिया कपमा पुग्न सफल भएको छ एसिसी प्रिमियर कप क्रिकेटको आज भएको।
1: अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग एनभिएलको च्याम्पियन बनेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिसर राखेप कवर हलमा शनिबार सम्पन्न भएको पहिलो संस्करणको फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। अन्नपूर्णले 25-15, 20-20, 25-20, 25-18 आफ्नो पक्षमा पारेको छ। यो सँगै अन्नपूर्णले लिग चरणमा बेहोरेको हारको बदला पनि लिएको हो। समूह चरणमा कर्णाली 3-1 सेटमा विजय भएको थियो। अन्नपूर्ण अङ्क तालिकाको शीर्ष स्थानमा रहेर फाइनल खेल्दा कर्णाली प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनल खेलमा पुगेको थियो। यो जितसँगै अन्नपूर्णले 20 लाख रुपियाँ प्राप्त गरेको छ। केरिया ग्रुपको आयोजनामा सम्पन्न प्रतियोगितामा 6 फ्रेन्चाइज टोलीले सहभागी जनाएका थिए।
0: र अन्त्यमा मौसमी खबर। गण्डकी प्रदेशको केही क्षेत्रमा ठुलो वर्षाको सम्भावना रहेको छ। कास्की र लमजुङमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको रेकर्ड अनुसार कास्कीको लुम्ले क्षेत्रको मापन केन्द्रमा 24 घण्टामा 125.4 मिलिमिटर वर्षा मापन भएको छ। मौसम विज्ञानमा यसलाई धेरै भारी वर्षा भएको भनिन्छ। 24 घण्टाको अवधिमा 100 देखि 200 मिलिमिटर वर्षा हुनलाई धेरै भारी वर्षा भएको मानिन्छ भने 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा मापन हुनलाई अति भारी वर्षा भनिन्छ। यसै 50 देखि 100 मिलिमिटरसम्म वर्षा हुनलाई भारी र 10 देखि 50 मिलिमिटरसम्म वर्षा हुनलाई मध्यम वर्षा मानिन्छ। गत 24 घण्टामा गण्डकीकै लमजुङको फलेनी मापन केन्द्रमा पनि धेरै भारी वर्षा मापन भएको छ। उक्त मापन केन्द्रमा 109.2 मिलिमिटर वर्षा मापन भएको छ। यसै धादिङ र गोर्खाको सीमा क्षेत्रमा रहेको आरूघाट मापन केन्द्रमा 87.8 मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। यिनै खबरहरूसँगै हामी बिहान 8 बजेको समृद्ध खबरको अन्त्यमा आएका छौँ। अन्त्यमा यस प्रसारणका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: हरितालिका तीज आजदेखि शुरू। प्रधानमन्त्री राजकोषमा हिजो बिहानसम्म 3.5 अर्ब रुपियाँ मौजात रसुवा बाढी पीड़ितको राहत र पुनर्स्थापनाका लागि थप $10,00,000 सहायता दिने अमेरिकाको घोषणा।
0: मुस्ताङ भन्सारमा 15 दिनमै 1.78 अर्ब राजस्व। त्रिशुली बाढीले बगाएर ल्याएको गहना लुकाउने पक्राउ। बाँदर नलाग्ने अकबरे खोर्सानीले चम्कायो वालिङको खेती। 2 दिनदेखि बेपत्ता विवेक सरदारको सब सेफ्टी ट्याङ्कीमा फेला पर्यो 4 जना पक्राउ।
1: स्रोत नखुलेको 4,50,000 भारतीय नोट सहित 1 जना भारतीय नागरिक पक्राउ। थुनुवा छुट्टाइदिने भन्दै 1,00,000 ठगी गरेको आरोपमा रौतहट वडा अध्यक्षका प्रत्यक्ष पक्राउ। वडा अध्यक्ष विरूद्ध पनि जाहेरी।
0: ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणा पत्र जारी। विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड। युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन। अर्को वर्ष एसिया कप खेल्ने र कास्कीको लुम्ले र लमजुङमा धेरै भारी वर्षा। हस्त महिला विपन्न तथा वञ्चितमा परेको वर्गहरूको समावेशी आवाज सामुदायिक रेडियो समृद्ध नेपाल 92.1 MHz पोखरा र अमटिका प्रतिष्ठान नेपालद्वारा सञ्चालित रेडियो समृद्ध नेपाल 92 MHz कुस्मा पर्वतबाट एकसाथ प्रसारण भइरहेको बिहान 8 बजेको समृद्ध खबरमा। खबरको सिलसिला अहिले यतिन्जेलसम्म समाचार सुनेर साथ दिनुभयो श्रोता सबैलाई धन्यवाद। अनि धन्यवाद छ प्राविधिक कक्षका द्वय मित्र सुषमा प्रसाई र स्मृति लामिछानेलाई पनि, समाचार कक्षबाट सहकर्मी मित्र नन्द डाङ्गी र म सुमन धिमाल बिदा चाहन्छौँ। यहाँहरू पनि सामुदायिक रेडियो समृद्ध नेपाल 92.1 MHz सुन्दै गर्नुहोला। यहाँहरूको बाँकी समय शुभ रहोस्। नमस्कार।

0: 96.6 MHz.
1: रेडियो सुनिता नेपाल सुन्नुहुन्छ, म पनि सुन्छु, अरू पनि सुन्नु है।

0: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौं र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
1: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: गरिबी विरुद्ध समृद्धि ल्याउन आपसी सद्भाव र एकताका साथ अघि बढौं।
1: जनचेतनाका लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले बिहानको ठीक 9 बजेको साथ।
2: नमस्ते, अहिले हजुर सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समृद्ध नेपाल। सुन्दै गर्नुहोस् है।

लघु वित्तीय सेवा लिई आत्मनिर्भर बनाऊ, कर्जा लिई व्यवसाय गर्ने बानी बसालौ। जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: मेरो रेडियो
1: Yo, what's
0: up? हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ज।
1: रेडियो समृद्ध नेपाल सुन्नुहुन्छ।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक
2: अहिले बिहानको ठीक 10 बजेको छ।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक,
2: अहिले दिउँसोको ठिक 12 बजेको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्याह्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, 9 जना घाइते, थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78,00,000,000 रुपियाँ राजस्व संकलन। इण्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन खोजी चल्दै, सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसएससी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। नेपाल खबरमा अब पूरा खबर। मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 म्यान पावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ। विवाद बढेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य म्यान पावर कम्पनी र उनीहरूसँग जोडिएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डै 250 नेपाली म्यान पावर कम्पनी सहायक संस्थाका रूपमा जोडिएको विशेष समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको मागपत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक संवाद अघि बढाएको सरकारले जनाएको छ। उज्यालोसँगको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता, नेपालको कानूनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यान पावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाइ छ। मलेसियामा झण्डै 4,00,000 नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यान पावर कम्पनी छनौटको विवाद व्यवसाय बीचको प्रतिस्पर्धामा मात्रै सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारीसँग समेत जोडिएको छ। रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा 2 ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलङ्गाका लागि छुटेको LU-1-6029 नम्बरको जीप वडा नम्बर 3 र 6 सिमाना डाङ्गु डुङ्गेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 प्रेम कला फुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 घाइते भएका छन्। 4 अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटे कोशी र त्रिशुली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनसञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौँडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70 मिटर लम्बाइका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सड़क तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोर्ला नाका लोमानथाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भटेकोशीमा भदौ 10 बाढीबाट रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुणालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोर्ला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्र मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोर्ला नाकाबाट नेपालभित्रका 434 कन्टेनर र 641 विद्युतीय गाडीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बिरगंजको मुख्य सड़क विस्तार अन्तिम चरणमा कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2561-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनैतिक पहल भइरहेको सरकारको भनाई, रुकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगन क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोडामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा 1200 रुपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको 3,02,200 रुपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 60 रुपियाँले बढेको छ। महासंघका अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इण्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जाभा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इण्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालीमतान्त प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमतान्त प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इण्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमनियार समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति पाउने 10 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते। थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78 करोड रुपियाँ राजस्व संकलन। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै सम्पर्कविहीन हुनु अघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसिसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
3: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
6: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
7: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
6: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
6: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
7: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सडक र सवारी।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: बाबु ल तिज पनि आइसक्यो बाबु, तिमी भोलि बिहान सबेरै उठेर बहिनीलाई लिन जानु पर्यो।
1: म जान्दा जाने हौ, भोलि घाँस पनि खानु छ भैँसीलाई, दुई दिन भैँसीको घाँस काटेर ल्याएर सकियो।
0: यसले काट्छ नि घाँस
2: नगराइकन बस्छ बुढी।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: लघु वित्तीय सेवा लिई आत्मनिर्भर बनाऊ, कर्जा लिई व्यवसाय गर्ने बानी बसालौ। जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ट्ज। लघु वित्तीय सेवा लिई
2: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौ र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
3: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।
4: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले दिउँसोको ठीक 1 बजेको साथ।

नमस्कार, दिउँसो 1 बजेको खबर अपडेटमा प्राविधिक कक्षकी मित्र स्मृति लामिसानेसँगै समाचार कक्षबाट म अस्मिता जीसीको स्वागत छ। यहाँहरूले यो प्रसारण गण्डकी प्रतिस्पर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र विश्वभर इन्टरनेट अनलाइनको www.nistroefm.org समृद्ध fm.org हाम्रो पात्रो र फेसबुक लाइभ मार्फत प्रत्यक्ष सुन्न सक्नुहुन्छ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो 2 बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकको एजेण्डा भने खुलाइएको छैन। हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि 4 दिने तीज पर्व सुरु हुन्छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्र द्वितीयका दिन आज दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ, जसले व्रतका दिन आडिलो बनाउँछ। विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चार माध्यमको प्रचार प्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ। तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ। रसुवा बाढीपछि बेपत्ता मानिसहरूको खोजी अझै जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीका उद्धारकर्मीहरूले हिलो वग्नावशेष भत्किएका भवन, बगरबाट परिणत भएका क्षेत्र तथा टनेलहरूमा जोखिम मोलेर खोजी तथा उद्धार कार्य गरिरहेका छन्। खोजी कार्यमा मानव जनशक्ति मात्रै परिचालन गरिएको छैन, तालिम प्राप्त खोजी कुकुरहरू पनि परिचालित गरिएका छन्। त्यसमध्येको सशस्त्रको साम्बा नामक कुकुरले 20 शव पत्ता लगाउन सहयोग गरेको छ। रसुवा बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल K9 युनिट पनि सक्रिय छ। यो युनिटका तालिम प्राप्त कुकुरहरू बाढी प्रभावित क्षेत्रमा 10 गतेदेखि नै परिचालित छन्। एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक शनिबारदेखि काभ्रेमा बसेको छ। काभ्रेको एक रिसर्टमा बसेको बैठकमा कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा र कार्यदलका सदस्य सचिव एवं पार्टी महासचिव शङ्कर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदनमाथि छलफल भइराखेको छ। शुक्रबार बसेको कार्यदलको बैठकमा संयोजक थापाले छुट्टी प्रतिवेदन ल्याएपछि थप छलफल गर्नुपर्ने निष्कर्षमा कार्यदल पुगेको हो। कार्यदल संयोजक थापाले अध्यक्षलाई हटाउने गरी प्रतिवेदन ल्याएको भन्दै आक्रोश पोखेका थिए। देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारी साधन ट्रक र कन्टेनरको चाप यति बेला कान्ति लोकपथमा छ। हेटौडाबाट मालवाहक र यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने र काठमाडौँबाट खाली सवारी साधन कान्ति लोकपथ हुँदै हेटौडा पुग्ने व्यवस्था गरिएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 कृष्णभीरमा भदौ 14 गते त्रिशुली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गको काठमाडौँ मुक्लिङ सडक परिपूर्ण रूपमा अवरुद्ध छ। वैकल्पिक ट्र्याक खुले पनि सञ्चालन र यातायात सहज बन्न अझै समय लाग्ने देखिन्छ। यो सङ्कटको सारथी कान्ति लोकपथ बनेको छ।
रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान 8 बजेसम्म 11,386 जनाको शव फेला परेको छ, जसमध्ये रसुवाबाट 185 जना, नुवाकोटबाट 179 जना, धादिङबाट 71 जना, चितवनबाट 364 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 230 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1,386 जनाको शव फेला परेको हो। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,846 गरी कुल 3,132 वटा डिएनए नमुना संकलन गरिएको छ। एमसीए नेपालको 18 किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको 9 महिनामा निर्माण सम्पन्न गरेको छ। यो एमसिसी नेपाल कपयाट अन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको हो। नवलपरासी को सुनवल नगरपालिका वडा नम्बर 13 निर्माणधीन न्यू बुटोल सबस्टेशनदेखि नेपाल भारत सीमासम्मको उक्त प्रसारण लाइन खण्डको निर्माण आइतबार सम्पन्न भएको हो। तत्कालीन अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी दूत डीआर थमसले 10 मङ्सिर 2082 यो प्रसारण लाइनको शिलान्यास गरेका थिए। मलेसियाले नेपाली श्रमिक भर्नामा सीमित मेन पावर कम्पनीलाई मात्र अधिकार दिने गरी अघि बढेको प्रक्रियालाई स्वीकार नगर्ने अडान नेपालले दोहोऱ्याएको छ। मलेसियाले यसअघि नेपालबाट श्रमिक लैजान 25 वटा मेन पावर कम्पनीलाई मात्रै रजिस्टर रिक्रुटमेन्ट एजेन्सीका रूपमा आफ्नो विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा सूचीकृत गरेको थियो। त्यसको नेपालमा व्यापक विरोध भएपछि थप 250 वटा मेन पावरलाई ती 25 कम्पनीको मातहतमा सपोर्ट एजेन्सीका रूपमा स्वीकृत गरेको थियो। नेपाली बजारमा आज आइतबार सुन चाँदीको भाउ बढेको छ। शुक्रबार प्रति तोला 4,800 रुपियाँ घटेको सुनको भाउ यस दिन तोलामा 1,200 रुपियाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन प्रति तोला 3,02,200 रुपियाँमा किनबेच भइराखेको छ। शुक्रबार सुन प्रति तोला 3,01,000 रुपियाँमा कारोबार भएको थियो। यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रति तोला 4,600 रुपियाँ कारोबार भएको चाँदी यस दिन तोलामा 4,660 रुपियाँ किनबेच भइराखेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला 60 रुपियाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस 4,349 अमेरिकी डलरमा कारोबार भइराखेको छ। हस् त, दिउँसो 1 बजेको खबर अपडेट अहिलेलाई यति नै। खबरको अर्को बुलेटिनमा हजुर हाम्रो भेट हुने नै छ। समाचार कक्षबाट म अस्मिता जीसी सहित हामी सबै बिदा माग्छौँ। यहाँहरूको बाँकी समय शुभ रहोस्। नमस्कार।

0: मैया चिया खाना आएको होइन, बहिनीको स्वर त कति मिठो रहेछ। ऊ पर मेरो दोहोरी साँझ छ, गीत गाउनुहुन्छ त?
1: हुन्छ आउँछु।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक
2: अहिले अपराह्नको ठीक 4 बजेको छ।

नमस्कार। आर्थिक खबरहरूको संगालो दिउँसो 4 बजेको अर्थ समाचारमा प्राविधिक कक्षकी मित्र स्मृति लामिछानेसँगै समाचार कक्षबाट म नन्दा डाङ्गीको स्वागत छ। यहाँहरूले प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र विश्वभर इन्टरनेट अनलाइनको www.nestofm.org समृद्धिfm.org र हाम्रो पात्रो मार्फत प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। खबर विस्तार गरौं समाचारका मुख्य खबरहरूबाट। सिटिजन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन सुपर 30 को लाभांश घोषणा भएको छ। फण्डले गत आर्थिक वर्ष 2082-83 को नाफाबाट आफ्ना शेयर धनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। योजना व्यवस्थापक सिटिजन क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त योजनाका इकाइ धनीहरूलाई करसहित 5.25% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस योजनाको लाभांश वितरणार्थ आउँदो असोज 8 गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज 8 गते भन्दा अघिसम्म कायम इकाइ धनीहरूले यो योजनाको लाभांश पाउन योग्य हुनेछन्। नारायणी डेभलपमेन्ट बैंकले 65,000 भन्दा बढी किता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले 65,628 किता संस्थापक शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल विद्यमान संस्थापक शेयर धनीबाट आवेदन नपरेपछि अन्य इच्छुक तथा योग्य व्यक्ति तथा संघ संस्था वा निकायबाट आवेदन माग गरेको हो। बैंकका अनुसार संस्थापक शेयर खरिद गर्न इच्छुक योग्य आवेदनले सूचना प्रकाशित भएको मिति भदौ 27 गते 15 दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको सक्रिय संख्या र प्रस्तावित खरिद मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। यस्तै शेयर खरिदका लागि राष्ट्रिय ब्याङ्कबाट जारी निर्देशन बमोजिम आफू योग्य रहेको प्रमाणित हुने आवश्यक कागजात समेत आवेदनसँगै पेश गर्नुपर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय भरतपुर 10 चितवनमा कार्यालय समयभित्र पेश गर्नुपर्नेछ। रसुवाको भोटीको सीमा यही भदौ 10 गते आएको बाढ़ीका कारण 12 बैंकका 17 शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको धूर्त क्षति र आवश्यकता मूल्यांकन आरडीडीएनए प्रतिवेदन अनुसार 72.4 करोड़ बराबरको क्षति भएको हो। जसमध्ये सबैभन्दा बढ़ी कृषि विकास बैंकमा भएको छ। बैंकको एउटा शाखा रु 65 करोड़ क्षति भएको छ। प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा रु 1.56 करोड़ को क्षति भएको छ। ग्लोबल आईएमई ब्याङ्कको एउटा शाखा प्रभावित हुँदा रु 11 लाखको क्षति भएको छ। हिमालयन ब्याङ्कको एउटा शाखा प्रभावित हुँदा रु 75 लाखको क्षति भएको छ। लक्ष्मी सनराइज ब्याङ्कको एउटा शाखा प्रभावित हुँदा रु 1.12 करोड़को क्षति भएको छ। नयाँ आर्थिक वर्षदेखि शुरू गरिएको करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाको विजेता असोज 1 गते घोषणा गरिने भएको छ। रसुवाको भोटीको सीमा आएको बाढ़ीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज 1 गते हुने भएको हो। साउन 1 गतेबाट सुचारू भएको उक्त प्रोत्साहन कार्यक्रम अन्तर्गत भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोसी बाढ़ीका कारण देशमा विपत्ति आएपछि स्थगित भएको थियो। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले असोज 1 गते भदौ महिनाभरिको पुरस्कार घोषणा गरिने जनाएको छ। पहिलो चरणमा भदौ 1 गतेदेखि 15 गतेसम्म बिल बिजन लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ता मध्येबाट हरेक दिनको 1 जनाका दरले 15 जनालाई 1,33,334 रुपियाँका दरले विजेता छनौट गरिनेछ। यस्तै भदौ 1 गतेदेखि 15 गतेसम्म कारोबारमा संलग्न उपभोक्ताहरू मध्येबाट 1 जनालाई 10 लाख रुपियाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनौट गरिनेछ। त्यसपछि दोस्रो चरणमा भदौ 16 गतेदेखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई 1,33,334 रुपियाँ पुरस्कारका लागि छनौट गरिने विभागले जनाएको छ। यस्तै भदौ महिनाको दोस्रो 16 दिनका उपभोक्ता मध्ये 1 जना 10 लाख रुपियाँ राशिको बम्पर विजेता छनौट हुनेछन्। रसुवागढी र तातोपानी नाका बन्द भएपछि मुस्ताङको कुरोला नाकामा यति बेला मालवाहक कन्टेनरको चाप ह्वात्तै बढेको छ। गत भदौको बाढ़ीपछि चीनतर्फका 2 प्रमुख नाका बन्द हुँदा कुरोलातर्फ ढुवानी डाइभर्सन भएको हो। सीमा नाका कुरोलाबाट 13 किलोमिटर ओर लोमनथाङ गाउँपालिकाको निचुङमा
मुस्ताङ भन्सार कार्यालय छ। कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार भदौ 10 अघिसम्म सामान्य अवस्थामा दैनिक 5-6 र चाडपर्वमा 8-10 मालवाहक कन्टेनरको जाँचपास हुन्थ्यो। चालु आर्थिक वर्षको 10 भदौसम्म कुरोला नाकाबाट भित्रिएका 163 विद्युतीय सवारी र 133 मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो। यस यता भने दैनिक 50 हारारीमा कन्टेनर जाँचपास भइराखेका छन्। गएको भदौ 10 आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। गत बिहिबार बसेको मन्त्री परिषदको बैठकले भोटेकोसी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री विक्रम तिमिल्सालेले जानकारी दिनुभयो। उहाँका अनुसार 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ। यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको पनि उहाँले जानकारी दिनुभएको छ। नबिल बैङ्कले बाढीग्रस्त क्षेत्र रसुवाको टिमुरीबाट धुन्चेमा शाखा कार्यालय समायोजन गरेको छ। यससँगै टिमुरीमा रहेका नबिल बैङ्कका ग्राहकले बैङ्किङ सेवा लिनका लागि धुन्चे जानुपर्ने भएको छ। बैङ्कले असोज 1 गतेदेखि नै धुन्चेबाट सेवा लिन ग्राहकलाई आग्रह गरेको छ। गत भदौ 10 गते भोटेकोसी हुँदै आएको बाढीले टिमुरीमा रहेको बैङ्कको शाखा पूर्ण रूपमा क्षति भएपछि बैङ्कले सो शाखा समायोजन गरेर धुन्चेमा सेवा दिन लागेको हो। नेपाल चीन उत्तरी कोरोला नाका स्थित लोमाङथान 4 निहेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 रु 1,78,44,00,000 राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी ह्वात्तै बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र तातोपानी नाकाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया माल वस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गर्नुभएको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन रु 27,11,00,000 राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत रु 30 हारारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाइरहेको छ। प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँचपास भई गन्तव्य प्रस्थान स्थापना गरेका छन्। रसुवागढीका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरोला नाकाबाट नेपाल भित्रेका 434 कन्टेनर र 641 विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उहाँले बताउनु भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव 1,200 रुपियाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको 3,02,200 रुपियाँमा कारोबार भएको छ। अस्ति शुक्रबार सुन 3,01,000 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव 60 रुपियाँले बढेको छ। महासंघका अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अस्ति चाँदी तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भएको थियो। हवस् त दिउँसो 4 अर्थ समाचार अहिलेलाई यति नै। खबरको अर्को बुलेटिनमा हजुर हाम्रो भेट हुनेछ। समाचार कक्षबाट स्मृति लामिछाने र मन्ना नादागी विदा माग्दछौ। नमस्कार।

0: बाबु
1: हजुर आमा
0: ल तिज पनि आइसक्यो बाबु तिमी भोलि बिहान सबेरै उठेर बहिनीलाई लिन जानु पर्यो
1: म जान्दा जाने हो भोलि घाँस पनि खानु छ भैँसीलाई तिन दिन भइसक्यो घाँस काटेर ल्याएर सकियो
0: यसले काट्छ नि घाँस
2: नगराइकन बस्छ बुढी

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले साँझको ठीक 6 बजेको छ।

नमस्कार, साँझ 5 बजेको समृद्ध खबर अपडेटमा यहाँहरूलाई स्वागत छ। प्राविधिक कक्षकी मित्र स्मृति लामिछानेसँगै समाचार कक्षबाट म अस्मिता जीसी। यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर प्रत्यक्ष र इन्टरनेट अनलाइनको www.nestroFM.org र हाम्रो पात्रसँगै फेसबुक लाइभबाट प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा चारैवटा ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्ने कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। काठमाडौँ महानगरपालिकाले लक्षित वर्गका लागि 2 लाख रुपियाँसम्म जलन उपचार निशुल्क गर्ने भएको छ। विपन्न हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने भएको छ। निशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका र कृतिपुर अस्पताल बीच एक सम्झौता भएको छ। साथै उपचारका लागि प्रयोग हुने औजार उपकरण तथा निशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई 2 करोड रुपियाँ बराबर सहयोग प्रदान गरेको छ, जसमध्ये जलन उपचार कोषमा 1 करोड रुपियाँ रहनेछ। उपचारका लागि लक्षित वर्गलाई यही कोषबाट प्रति बिरामी 2 लाख रुपियाँसम्म खर्च व्यवहारिनेछ। सोही कोषमा जम्मा गरिएको रकम यस आर्थिक वर्षमा खर्च हुन नसके आगामी वर्षहरूमा समेत जलन उपचारकै लागि प्रयोग हुनेछ। रसुवाको भोटेकोसीमा भदौ 10 गते आएको विनाशकारी बाढी सामान्य मनसुन वर्षाका कारण नभई उच्च हिमाली क्षेत्रमा भएको विशाल हिमचट्टान पहिरोपछि उत्पन्न आकस्मिक बहाव भएको सरकारी अध्ययनले देखाएको छ। जल तथा ऊर्जा आयोग सचिवालय अन्तर्गत जल विज्ञान तथा जलस्रोत अनुसार केन्द्रले आइतबार सार्वजनिक गरेको दोस्रो मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीको उत्पत्ति नेपाल चीन सीमा भन्दा करिब 200 किलोमिटर माथिल्लो लेन्ते खोला क्षेत्रमा भएको थियो। उपग्रह तस्विरको अध्ययनले करिब 5,200 मिटर उचाइमा रहेको झुन्डिएको हिमनदी भत्किएपछि विशाल हिमचट्टान पहिरो गएको देखाएको छ। करिब 2 वर्ग किलोमिटर क्षेत्रको हिमनदी तथा चट्ट्यानी भाग छुटिएको प्रतिवेदनमा उल्लेख छ। त्यसबाट उत्पन्न पानी हिउँ चट्टान र ग्रेगानको ठूलो बहाव लेन्दै हुँदै भोटेकोसीमा प्रवेश गरेको थियो। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल चीन प्रस्थान गर्ने भएका छन्। चीनमा हुन गइरहेको एक कार्यक्रममा भाग लिनका लागि सेनापति सिग्देल आइतबार चीन प्रस्थान गरेका हुन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाका अनुसार अशोक 1 गतेसम्म प्रधान सेनापति सिग्देल चीन भ्रमणमा रहनेछन्। प्रधान सेनापति अशोक राज सिग्देल चीनको निमन्त्रणामा भदौ 28 गते देखि असोज 1 गतेसम्म हुने औपचारिक भ्रमणका लागि आज बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। प्रधान सेनापतिको चीन भ्रमणले दुई देशबीच आपसी सैनिक सम्बन्ध विस्तार हुने विश्वास रहेको सेनाले जनाएको छ। वर्तमान सरकारले नै प्राथमिकताका साथ अगाडि बढाएको विद्युतीय प्रणाली मार्फत सरकारी सेवा प्रदान गर्ने अभियानमा विद्युतीय खरिद प्रणालीले धक्का दिएको छ।
सो प्रणालीमा सुरक्षाको उच्च जोखिम रहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले 11 भदौमा एक सूचना जारी गरेको थियो। कार्यालयले प्रणालीको मर्मत सम्भार र सुधारको काम भइरहेको सूचनामा उल्लेख गरेको छ। तर विद्युतीय प्रणालीमा समस्या आएर सेवा बन्द गरेको 18 दिन पुग्दासम्म समेत समस्या समाधान भइसकेको छैन। बरु सरकारी निकायले अहिले धमाधम विद्युतीय खरिदबाट आह्वान गरेको बोलपत्र रद्द गरिएको छ। त्यसको विकल्पमा अहिले हार्ड कपी मार्फत बोलपत्र, आशय पत्र र सिलबन्दी दरभावपत्र आह्वान भइरहेको छ। अर्थात् पुनः एकपटक सरकारी बोलपत्र परम्परागत प्रणालीमा फिर्ता भएको हो। सडक विभाग लगायत अधिक ठोक्का लगाउने विकासे अड्डाहरूले धमाधम विद्युतीय खरिद रद्द गरी हार्डकपीबाट नयाँ ठेक्का आह्वान गरेका छन्। अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनले एक समय भारतलाई पनि सम्भावित आतंकवादी हमलाको निशाना बनाउने योजना राखेको थियो। अमेरिकी खुफिया एजेन्सी CIA सार्वजनिक गरेको दस्तावेजबाट यो जानकारी बाहिर आएको हो। यो दस्तावेज सन् 2001 सेप्टेम्बर 11 न्युयोर्क स्थित ओल्ड ट्रेड सेन्टरमा अलकायदाले गरेको आतंकवादी हमलाको 25औं वार्षिकी अवसरमा सार्वजनिक गरेको हो। द हिन्दूको रिपोर्ट अनुसार CIA शुक्रबार 11 सेप्टेम्बर 2026 तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र जर्ज ब्लू बुसलाई पठाइएको 69 खुफिया ब्रिफिजसँग सम्बन्धित 100 बढी पृष्ठ सामग्री सार्वजनिक गरेको छ। यसमा 28 अगस्तको एउटा विज्ञापन पनि समावेश छ। त्यसमा बिन लादिन र अलकायदाका अन्य आतंकवादी अफगानिस्तानमा अमेरिकी हमलाबाट जोगिएको उल्लेख छ। यो साता पनि शेयर बजार जम्मा 4 दिन सातामा पनि शेयर बजार जम्मा 4 दिन कारोबार भयो। भदौ 23 गते जेएनजी शहीद दिवसको कारण शेयर कारोबार बन्द रह्यो। गत साता 2542.77 बिन्दुमा बन्द भएको शेयर बजार यो साता 2559.49 बिन्दुमा बजार बन्द भयो। यस हिसाबले शेयर बजारमा यो साता 16.72 सुधार आयो। यो भनेको 6-7 लगातार घटेपछि यो साता सकारात्मक रह्यो। यो साता शेयर बजारमा 4 दिन कारोबारमा 16.96 अर्बको शेयर कारोबार भयो। अघिल्लो सातामा शेयर बजारमा 12.96 अर्बको शेयर कारोबार भएको थियो। यो हिसाबले यो सातामा शेयर बजारमा सूचक र कारोबारमा दुवैमा सुधार आयो। यो साता बजार पुँजीकरण 44.04 खर्ब रह्यो। इरानले जुलाईमा 3 अमेरिकी सैनिकको ज्यान जाने गरी जोर्डानमा आक्रमण गर्नु अघि चीनले इरानलाई निशाना लगाउन उच्च गुणस्तरका स्याटेलाइट तस्विरहरू दिएको द वाल क्लिस जर्नलले दावी गरेको छ। जोर्डानमा रहेको सैन्य बेसमा आक्रमण अघि चिनिया निकायबाट इरानले उच्च गुणस्तरका स्याटेलाइट तस्विरहरू प्राप्त गरेको भनेर त्यसबारे जानकार अमेरिकी अधिकारीहरूले बताएका छन्। जारी युद्धका क्रममा इरानलाई चीनले गरेको सहयोगले अमेरिकी सेनालाई मानवीय क्षति भएको यो अहिलेसम्मको सबैभन्दा स्पष्ट प्रमाण भएको जर्नलले लेखेको छ। साँझ 5 बजेको खबर अपडेट अहिलेलाई यति नै। खबरको अर्को बुलेटिनमा हजुर हाम्रो भेट हुने नै छ। समाचार कक्षबाट म अस्मिता जीसी सहित हामी सबै बिदा माग्छौ। यहाँहरूको समय शुभ रहोस्। नमस्कार।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: बाबु
2: हजुर आमा,
1: ल 30 पनि आइसक्यो बाबु। तिमी भोलि बिहान सबेरै उठेर बहिनीलाई लिन जानु पर्यो।
2: म जान्दा जाने, भोलि घाँस पनि काट्नु छ भैँसीलाई। 3 दिन भइसक्यो घाँस काटेर ल्याएर सकियो।
1: यसले काट्छ नि घाँस,
3: नगराइकन बस्छ बुढी।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले साँझको ठीक 6 बजेको 7।
2: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: धादिङको कृष्णभीर सड़क खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोशीमा बाढ़ी आएको 19 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाडा दिने।
2: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पूरा।
3: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
4: कारवाहीको प्रक्रिया अगाडि बढेको छ, सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा कूटनीतिक रूपमा सम्वाद गरे।
2: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी।
3: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261, 596-617,
3: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
8: साझा पृथ्वी, साझा दायित्व,
6: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरपझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
7: आयोजक घरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
6: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
7: घरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा सड़क अवरूद्ध सड़क सञ्चालनमा आएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सड़क भाँसिएको थियो। भाँसिएको सड़क भन्दा केही माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक खोलेर आजदेखि सड़क पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलको रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको हो। सड़कको अवस्था हेरेर गाड़ीलाई थप सहज बनाइने बताएको छ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी छ।
3: भोटेकोशी नदीमा बाढ़ी आएको आज 1900 दिन, अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अहिले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको काम भइरहेको छ भने अन्यत्र पीड़ितहरूको व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिलिमी जलविद्युत आयोजनाको सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाइसकिएको छ। बाँकी भागमा स्काभेटर र लोडर प्रयोग गरी ठूला ढुङ्गा पन्छाउने काम भइरहेको छ। चिलिमेको सुरुङभित्र 8 जना फसेका अनुमान छ। सुरुङको सागुरो भागभन्दा झण्डै 120 मिटर भित्रबाट आवाजको प्रतिध्वनि सुनिएकाले फसेका व्यक्तिहरू सकुशल हुन सक्ने अनुमान छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीमा परेका मध्ये 1,386 जनाको शव भेटिएको छ। 5,130 जना हराइरहेका छन्। 339 जना घाइते अस्पताल भर्ना भएकामा 269 जना डिस्चार्ज भएका छन्। घरबार भएका 3,761 जनाले होल्डिङ सेन्टरमा आश्रय लिएका छन्। बाढ़ी र पहिरोपछि पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने प्रारम्भिक सरकारी प्रतिवेदनले देखाएको छ। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा गरी 7,500 भन्दा बढ़ी निजी घरहरू पूर्ण रूपमा बगेका वा लेदोले पुरिएका छन्। मुख्य व्यापारिक, धार्मिक तथा पर्यटकीय मार्ग मानिने त्रिशुली करिडोर ध्वस्त हुँदा पर्यटन कर्मी, चालक, व्यापारी र निर्माण श्रमिक ठूलो संख्यामा प्रभावित भएका छन्। पर्यटकीय क्षेत्र लाङटान र गोसाईकुण्ड मार्गका 600 विदेशी नागरिक, 233 गाड़ी चालक र मर्मतमा खटिएका जलविद्युतका कर्मचारीहरू हराइरहेका छन्। यस्तै चीनसँगको मुख्य व्यापारिक नाका रसुवा गाडी अवरूद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प बनेको छ। बाढ़ीले 13 जलविद्युत आयोजना, 48 सार्वजनिक भवन र 18 विद्यालयमा क्षति पुर्याएको छ। सुरक्षा निकायले भारत सीमासँगै खोजी कार्य तीव्र बनाएको छ भने पालिकाहरू मार्फत हराइरहेकाहरूको अन्तिम तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ।
2: यसैबीच भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्म सदस्य भएको परिवारलाई मासिक 15,000 र 4 जनाभन्दा बढ़ी सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत, पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न स्थानीय तहहरूमा फारम पठाइसकेको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ।
3: सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिमचट्टान खस्दा यो आकस्मिक बाढी आएको हो। हिमचट्टान खसेको ठाउँमा 22 किलोमिटर टाढाको रसुवागढीमा रहेको नेपाल चीन सीमासम्म बाढी आइपुग्न केवल 7 मिनट लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढीको गति रसुवागढीबाट सेफ्रुबेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाट पुग्दासम्म प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोडिएको 5.2 म्याग्नेच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ।
2: यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन प्रक्रिया शुरू गरेको छ। बाढीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको भावित भूमिका खोजी गर्न आउँदो सोमबार विज्ञहरूसहितको समिति गठन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले जानकारी दिनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार यस घटनालाई केवल अतिवृष्टि नभई उच्च हिमाली क्षेत्रमा विकसित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। विपदको उत्पत्ति कहाँबाट भयो र यो कसरी तल्लो क्षेत्रमा फैलियो भन्ने वैज्ञानिक प्रमाण नभेटिएकाले जलवायु परिवर्तनलाई प्रमुख कारण मान्नु अघि पूरै घटनाक्रमको पुनरावलोकन गर्न लागि हो। 3 चरणमा हुने यस अध्ययनमा उच्च हिमाली क्षेत्रदेखि भोटेको लेन्दी नदी प्रणालीसम्मको भौगोलिक क्षति, पहिरो तथा नदीको बहाव बीचको अन्तर सम्बन्ध र जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन गरिनेछ। भोटेकोशी लेन्दी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फका सूचना र तथ्याङ्क समेत समेटिनेछ। ड्रोन र सेटेलाइट प्रविधिसहित स्थलगत निरीक्षण गर्ने यस उच्च स्तरीय समितिलाई विस्तृत प्रतिवेदन बुझाउन 2 महिनाको समय दिइएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मलेसिया रोजगारीमा देखिएको अन्योल हटाउन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
13: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
3: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धन सम्म,
13: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
3: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
3: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
13: इतिहास गाथा र कथा गाँठका कुरा,
3: गाँठका कुरा
13: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धादिङको कृष्णवीर सड़क खोल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने, भोटेको सीमा बाढ़ी आएको 19 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास चल्दै, बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 रूपियाँ आवास भाड़ा दिने, भोटेको सी बाढ़ी हिम पहिरोको कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक, बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया अघि बढ़ी लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89,00,000,000 रुपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अगाडि बढाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्।
2: म्यानपावर छनौट सम्बन्धी म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद बढेपछि नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाले नेपालबाट श्रमिक लैजानका लागि 25 प्रमुख म्यानपावर कम्पनी र तिनका सहायक कम्पनी छनौट गरेपछि नेपाल मलेसिया श्रम सम्बन्धमा नयाँ विवाद देखिएको हो। सरकारले ती कम्पनी मार्फत आएका मागपत्रको पूर्व स्वीकृति रोकेको छ। साथी हृदय रिमालले मलेसियामा कामदार पठाउने म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद र यसका लागि भइरहेको कूटनीतिक प्रयासबारे युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्यसँग कुराकानी गर्नुभएको छ।
16: केही नेपाली कम्पनीहरूको मात्रै नाम लिस्टिङ भएको भन्ने जानकारी प्राप्त छ। मुख्य समस्या चाहिँ हाम्रो त्यो नै भयो, किनभने हामीले प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गरेको र हाम्रोमा दर्ता हुने सम्पूर्ण कम्पनीहरूको हैसियत समान हुने अवस्था हुँदाखेरि सीमित कम्पनीहरू अर्थात् लिमिट कम्पनीहरू चाहिँ कस्तो मापदण्ड र कस्तो मूल्याङ्कन पद्धतिबाट चाहिँ लिस्टिङ भए त भन्ने नै हाम्रो मूल चासोको विषय हो।
17: झन्डै 1100 इजाजत प्राप्त म्यान पावर कम्पनी भइरहँदा 25 मात्रै पाएको भन्ने छ त्यो, होइन? यसलाई व्यवसायहरूले चाहिँ सिन्डिकेटको आरोप लगाउनु भएको छ। यसमा चाहिँ नेपाली व्यवसायहरू संलग्न भएको अथवा मलेसियाबाटै केही त्यस्तो समस्या आएको हो कि के भइरहेछ? अनुसन्धान छानबिन सरकारले के गरिरहेछ?
16: मलेसियाको प्रतिनिधिको रूपमा यहाँ अहिले कार्यवाहक राजदूत जो हुनुहुन्छ उहाँसँग डे फर्स्टबाटै हामीले संवाद सुरु गर्यौँ। हाम्रो पुरानै प्रणाली बमोजिम चाहिँ व्यवस्थापन गरिदिन भनेर कूटनीतिक नोट पनि पठायौँ। त्यसपछि मन्त्रालयले निर्णय गरेर विभाग मार्फत सम्बन्धित कम्पनीहरू त्यो 25 लिस्टिङ भएका भनिएका थिए, के कुन पद्धतिबाट तपाईँहरू जानुभयो, मूल्याङ्कन प्रणाली के हो, चाहिँ तपाईँहरू त्यहाँ कसरी लिस्टिङ हुनुभयो त्यो हामीलाई जानकारी दिनु, ताकि हाम्रा सम्पूर्ण चाहिँ मेन पावर कम्पनीहरू लिस्टिङ हुन सक्नुहोस् भन्ने तर्फबाट हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। चाहिँ सपोर्टिभ एजेन्सी भनेर पनि नाम आइराखेको अवस्था छ। अब मन्त्रालयले निर्णय गरेर विभाग मार्फत कारवाहीको प्रक्रिया अगाडि बढेको छ। मन्त्रालयको डिसिजन चाहिँ स्थापना कालदेखि हालसम्मको आर्थिक तथा वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको गतिविधिका बारेमा अनुसन्धान गरिनुपर्ने भन्ने ढङ्गबाट चाहिँ विभागलाई निर्देशन गएको र विभागले त्यही ढाँचाबाट त्यसलाई कारवाहीको प्रक्रियामा लगिसकेको अवस्था छ भने मलेसिया सरकारसँग चाहिँ हामीले हाम्रा कम्पनीहरू चाहिँ समान हैसियतका हुने र एक कम्पनीको अन्तर्गत अर्को कम्पनी रहने कानुनी प्रावधान नभएको श्रम सम्झौता छ। त्यो श्रम सम्झौतामा पनि सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्मेन्टले पनि स्वीकार गरिदिएको हुँदा सही बमोजिम स्वीकार गरिदिनको लागि भनेर अस्ति पनि हामीले 2-3 दिन अगाडि पनि हामीले कूटनीतिक रूपमा संवाद गरेको।
17: पछिल्लो समय नीतिगत रूपमा अरू के सुधारहरूको प्रयास भइरहेका छन् यो वैदेशिक रोजगारको सन्दर्भमा?
16: वैदेशिक रोजगार ऐन र नियमावलीमा हुने परिवर्तन नै हो मुख्य रूपमा, होइन? सुधार के भयो भनेर हेर्छौँ, तर ऐन जो इम्प्लिमेन्टेसन हुनुपर्छ, हुने विषय हो, हुने कानुन हो त्यसमा, र नियमावली जो कार्यविधिगत कानुन हो ऐनलाई चाहिँ व्यावहारिक रूपमा रूपान्तरण गर्छ, त्यो कानुनमा स्पष्ट रूपमा सुधार भएन भने नीतिगत रूपका सामान्य अरू अरू प्रकृतिका सुधारहरू चाहिँ इम्प्लिमेन्टेसनमा आउँदैनन्, त्यसले गर्दा सुधारको ठ्याक्कै छाया चाहिँ नदेखिन सक्छ। तथापि अरू प्रकृतिका सुधारहरू भएका छन्, जस्तै गुनासो सुन्ने संयन्त्रकै सन्दर्भमा पनि विभागबाट अहिले उजुरी .fet.gov.np त्यो सफ्टवेयर बनाएर अहिले त मुद्दा दर्ता पनि त्यही प्रणाली मार्फत भइआएको छ। अहिले विभागको पहिले चाहिँ श्रम स्वीकृतिको काम मात्रै फेसलेस थियो भने अहिले चाहिँ मुद्दादेखि लिएर अब केवाईसी फारमलाई पनि त्यसलाई सिस्टम अपडेट गरेर त्यसलाई पनि चाहिँ अनलाइन ल्याउने भन्ने प्रणाली विकास गर्न खोजिरहेको छ। शुल्कको विषयका सन्दर्भमा पनि अहिले चाहिँ समिति गठन भइकन रिपोर्ट चाहिँ अध्ययनको क्रममै छ, सुधारहरू भएका छन्। एनको पनि तर्जुमा सहमति जो संशोधनको प्रयासमा छ, तर्जुमा सहमतिको लागि कानुन मन्त्रालय गइसकेको अवस्था छ भने पेश गर्नुपर्ने नियमावलीको एउटा रूपरेखा पनि लगभग भइसकेको अवस्था।
3: उहाँ हुनुहुन्थ्यो युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला। यस वर्षको तीज शुरू भएको छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज व्रतालु महिलाहरूले शक्ति प्राप्तिका लागि दूधबाट बनेका शुद्ध तथा आडिलो परिकार दरका रूपमा खाँदैछन्। पौराणिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले निराहार व्रतपछि महादेवलाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा यो पर्व मनाउने गरिन्छ। तर पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै दर खाने, गरगहना र पोसाक प्रदर्शन गर्ने जस्ता तडक फडक बढेकोमा धर्मशास्त्री र समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकाय र नागरिक समाजलाई संस्कृति जोगाउन र विकृति रोक्न उनीहरूले आग्रह गरेका छन्। आर्थिक अर्कातिर यस पटकको तीज विपदको पीडाका कारण खल्लो बनेको छ। रसुवाको भोटेकोसी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि नुवाकोट, धादिङ लगायत देशभर शोकको छाया परेको छ। आफन्त गुमाएका र विस्थापित बनेका परिवारका लागि यस वर्षको तीज उल्लासभन्दा पनि सहानुभूति र सहयोगको अपेक्षा गर्ने माध्यम बनेको छ। यसैबीच भोलि तृतीयाका दिन पशुपतिनाथ मन्दिरमा पूजा आजाका लागि आउने भक्तजनको सुविधाका लागि ध्यानमा राख्दै बिहान 3 बजेदेखि नै चारै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका 5 लाइन, कडा सुरक्षा व्यवस्था र सिफल चौरी, बनकाली तथा तिलगंगा लगायतका ठाउँमा पार्किङको प्रबन्ध मिलाइएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
18: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
3: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाऊ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
18: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग।
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 पिल्लरी फाटमा जंगली हात्तीको बथानले 2 घर भत्काएको छ। जंगली हात्तीको बथानले सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय नीरज जप्रेलले जानकारी दिनुभयो। हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो। हात्ती बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढ़ाएको बताउनुभयो।
4: प्रधान सेनापति अशोक रासिकदेल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिकदेल बेइजिङमा आयोजना हुने 13 बेइजिङ सियाङ सन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ।
5: सन् 2027 घोषणा हुने 900 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरिएको जानकारी दिएको हो। अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यस अघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरिसकेको छ।
4: नेपाल चीन उत्तरी कोराला नाका लोमाथाङका 4 नियाचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राशो संकलन भएको छ। रसुवाको भोटेको सीमा भदौ 10 बाढीबाट नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोको तातोपानी नाका पूर्ण बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 रुपियाँ राशो संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राशो संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। यस्तै चिनिया राष्ट्रपति सी जिङपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यलाई 5 महत्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ। उहाँले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि शुरू भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ। ब्रिक्स सन् 2009 स्थापना भएको समूह हो। शुरूमा ब्राजिल, रूस, भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो। पछिल्लो विस्तारसँगै इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायत देश पनि समूहमा जोड़िएका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानको आइसी नायोगामा आउँदो असोज 3-18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदको लागि नेपाल क्रिकेटको टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष दुईमा पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछन्।
5: र 10 संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समय अनुसार राति 8:15 शुरू हुनेछ। श्रीलंका साबेक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 फाइनल पुगेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ।
4: खेलखबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: धादिङको कृष्णभीर सड़क खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोशीमा बाढ़ी आएको 19 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाड़ा दिने।
4: एमसीसी अन्तर्गत 18 सीमा पार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 काम पूरा।
5: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
4: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी।
5: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत, धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888, 98-12-35-888।
6: सीधा कुरा, प्रश्न विचार,
7: उज्यालो रेडियो नेटवर्क।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
1: प्रहरी सहयोग चाहिँदा 100,
0: दमकलका लागि 100।

0: 92.6 MHz.
1: बाबु
2: हजुर आमा
1: ल तिस पनि आइसक्यो बाबु तिमीलाई लिन जानु पर्यो
2: उसले घाँस पनि खान्छ भैँसीलाई घाँस काटेर ल्याएर सक्यो
1: यसले काट्छ नि

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: कमिंग अप नेक्स्ट
2: समृद्ध खबर।
3: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक। अहिले साँझको ठीक 7 बजेको साथ कतै हजुरको गाउँठाउँमा केही घटनाहरू घटेका त छैनन् भइरहेका गतिविधि र घटेका घटना बन्न सक्छन् समाचारका विषयवस्तु। फोन गर्नुहोस् 061-457-128 र 061-457-129 हामी बनाउनेछौ समाचार र प्रस्तुत गर्नेछौ समृद्ध खबरमा। यो हो खोजमूलक विषयवस्तुको सङ्घालो समृद्ध खबर।

0: नमस्कार। राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्थान एस्ट्रो नेपालद्वारा सञ्चालित नेपालको पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.1 MHz पोखरा र अमरटिका प्रतिष्ठान नेपालद्वारा सञ्चालित रेडियो समृद्ध नेपाल 92 MHz मार्फत प्रसारण भइरहेको साँझ 7 बजेको समृद्ध खबरमा प्राविधिक कक्षकी द्वय मित्र सुषमा प्रसाई र स्मृति लामिछानेसहित समाचार कक्षबाट सहकर्मी मित्र नन्दा डाङ्गी र म सुमन धिमालको स्वागत छ।
1: यहाँहरूले प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र इन्टरनेटको माध्यम www.nestofm.org समृद्ध एफएम ओआरजी र हाम्रो पात्रो तथा फेसबुक लाइभ मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ।
0: खबरको प्रसंग अगाडि बढौँ। यस प्रसारणका मुख्य खबरका शीर्षकहरूबाट
1: यस वर्षको 30 सुरु आज दरखाने दिन, भोलि पशुपतिका 4 वटै ढोका बिहान 3 बजेबाटै खुल्ने, भोटेकोसी बाढी हिम पहिरोको कारण तथ्य सहित प्रतिवेदन सार्वजनिक।
0: 15 महाधिवेशनका विषयमा छलफल गर्न सानेपामा गगन थापा पक्षी काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु। महाधिवेशनको तयारीमा जुट्यो काङ्ग्रेसको असन्तुष्टि समूह पनि। नेपाली काङ्ग्रेस पर्वतको छुट्टा छुट्टै महाधिवेशन तयारी भेला सम्पन्न। शेरबहादुर समूहको जिल्ला संयोजकमा यामबहादुर मल्ल रामकृष्ण चयन।
1: बाढीले पूर्वधारमा मात्र करिब 2 खर्ब क्षति, पुननिर्माणमा 5 खर्ब आवश्यक। कृष्णभीरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो। बिहिबारबाट दुईतर्फी चल्ने संघीय निजामती विधेयकमा 30 वर्ष सेवा गरेका र 55 वर्ष उमेर हद पार गरेकाको विदाई गर्ने तयारी।
0: चिनिया राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी नचल्ने, इरान इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनाव, एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा र इन्डोर सुपर लिगको फाइनल अघि सेलिब्रिटी क्रिकेट उत्सवको जित।
2: यो हो खोजमूलक विषयवस्तुको संघालो समृद्ध खबर।
3: समृद्ध खबर।
1: अब समाचार विस्तारमा। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीलाई बोलाएर दर खुलाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा स्वास्तिक पदार्थ खानुपर्ने भन्ने मान्य छ। विशेष गरी दूधबाट बनेका खिर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेछ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो पिरो गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ध्यान दिन पोषणविद्को सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
0: हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध समेत गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफलचोर, बनकाली पार्किङ, तिलगङ्गा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ।
1: सरकारले गत भदौ 10 गते भोटेकोसी र त्रिशुली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेहेदे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार यो बाढी रसुवागढीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लेर आएको थियो। तीव्र वेगको बाढीले पूर्व सूचनाका लागि समय नै नदी किनाराका मा रहेका रसुवागढी, स्याप्रुबेसी, बेत्रावती र मलेखुका महत्वपूर्ण जलपान केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाको, धादिङ, गोर्खा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा उल्लेख छ। बाढीपछि माथिल्लो लेन्दे खोला क्षेत्रमा 2 नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औल्याएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ।
0: निजामती सेवामा 30 वर्षसम्म सेवा गरेका तथा 55 वर्ष उमेर हद काटेकाहरूलाई सरकारले विदाई गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकमा एकपटकका लागि यस्तो व्यवस्था गर्न प्रस्ताव गरिएको हो। 30 वर्ष सेवावधि भएको र 55 वर्षमा अवकाश पाउने व्यवस्था सहितको विधेयक अहिले मन्त्रालय हुँदै लोकसेवा आयोग पुगेको छ। मन्त्रालयले तयार पारेको विधेयकमा कानुन मन्त्रालय, अर्थ मन्त्रालय लगायतले राय दिइसकेका छन्। लोकसेवा आयोगबाट राय प्राप्त भएपछि मन्त्रालयले विधेयक मन्त्री परिषदमा पेश गर्ने तयारी समेत गरिसकेको छ।
1: आगामी 15 केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको बैठक 3:30 बजेदेखि शुरू भएको छ। बैठक 2 बजे बोलाइएको थियो तर केन्द्रीय कार्यालय सम्पादन समितिका सदस्यहरू केही ढिलो गरी उपस्थित भएका कारण बैठक ढिलो शुरू भएको पार्टीले जनाएको छ।
0: नेपाली काँग्रेसभित्र असन्तुष्ट समूह महाधिवेशनको तयारीमा जुटेको छ। महाधिवेशनका लागि विभिन्न समिति गठनका लागि छलफल भइरहेको समूहका नेता गुरु बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार निर्वाचन समितिदेखि अन्य आवश्यक समिति गठन गर्नका लागि छलफल भएको हो। समूहले 15 केन्द्रीय महाधिवेशन आगामी 2083 साल मङ्सिर 21, 22 र 23 गते काठमाडौँमा गर्ने निर्णय गरेको छ। सार्वजनिक कार्यतालिका अनुसार असोज 15 गते वडा अधिवेशन, असोज 20 गते पालिका अधिवेशन र असोज 23 गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ। यस्तै कार्तिक 15 गते जिल्ला अधिवेशन र मङ्सिर 4 गते साथै प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ। यसका लागि अहिले विभिन्न समिति गठन गर्नका लागि बैठक जारी रहेको छ।
1: यता नेपाली काँग्रेसको नेतृत्व र महाधिवेशन सम्बन्धी विवाद अब संस्थागत रूपमा स्थानीय तहसम्म स्पष्ट देखेको छ। सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली काँग्रेसले तोकिएको समयमा महाधिवेशन नगरेका भन्दै उहाँकै केन्द्रीय समितिका उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गगन कुमार थापाको सक्रियतामा केन्द्रीय कार्य समितिको निर्णय बिना काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरी गगन कुमार थापाको सभापतित्वमा केन्द्रीय समिति चयन गरे पश्चात विवाद अगाडि बढेको हो। प्रतिनिधि सभा निर्वाचन दुवै पूर्व महाधिवेशन गर्दा चुनावलाई प्रतिकूल असर पर्न जाने भन्दै संस्थापन पक्षले वैशाखमा महाधिवेशनको मिति तय गरेको थियो भने निर्वाचनमा नेतृत्व परिवर्तन नगरी अगाडि बढ्दा जनविश्वास नहुने भन्दै थापा समूहले विशेष महाधिवेशन गरी बदलियो, काँग्रेस बदल्छौ देश भन्ने चुनावी नाराको साथ निर्वाचनमा होमिएको थियो। तर परिमाण काँग्रेसको पक्षमा आउन सकेन। स्वयं पार्टी सभापति गगन कुमार थापाले मात्र पराजय भोग्नु परेन। प्रत्यक्षतर्फ नेपाली काँग्रेस 18 सीटमा सीमित हुनु परेको थियो तर नेपाली काँग्रेसमा सचेत पसेन र अहिलेसम्म पनि 2 समूहमा विभाजित काँग्रेस महाधिवेशनको 2 कार्यतालिकासहित अगाडि बढेको छ। गगन कुमार थापाको नेतृत्वमा रहेको नेपाली काँग्रेसले आश्विन 3 र 4 गते वडा अधिवेशन सुरुवात गरी अधिवेशन 16, 17, 18 र 19 गते काठमाडौँमा 15 महाधिवेशन गर्ने तालिका अगाडि सारेको छ भने शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेस प्राध्यापक डाक्टर शशाङ कोइरालाको संयोजकतामा महाधिवेशन आयोजक समिति गठन गरी भदौ 15 गते देशभर वडा अधिवेशन शुभारम्भ गरी मङ्सिर 21, 22 र 23 गते काठमाडौँमा 15 महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अगाडि सारेको छ। देउबा नेतृत्वको नेपाली काँग्रेसको भाद्र 27 गते मात्र देशभरका 77 जिल्ला प्रतिनिधि चयन गरेको छ।
0: यसै सन्दर्भमा दुवै पक्ष स्थानीय तहको अधिवेशन सम्पन्न गर्न जुटिरहेका छन्। पर्वत जिल्लामा कास्कीका निष्ठावान नेता पोषनाथ शर्मालाई देउवापक्षले केन्द्रीय प्रतिनिधि तोकेको छ। शर्माको प्रमुख आतिथ्यतामा आइतबार कुस्मामा सम्पन्न देउवापक्ष भेलाले पर्वतका 61 वडा 7 पालिका जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि काङ्ग्रेस पर्वतका युवा नेता रामकृष्ण मल्लको संयोजकत्वमा 5 सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ। समितिका सदस्यहरूमा पान बहादुर हमाल, सन्तोष मोहन आचार्य, रामप्रसाद पौडेल, आरसी इन्दु शर्मा र आरके पौडेल रहनु भएको छ। उक्त समितिले आवश्यकता अनुसार समितिलाई पूर्णता दिने बताइएको छ। कार्यक्रममा नेपाली काङ्ग्रेस पर्वतका प्रभावशाली नेता पूर्व पार्टी सभापति नवराज गुरुङ, पूर्व जिल्ला विकास सभापति प्रभावशाली नेता राम शर्मा पौडेल, पूर्व जिल्ला कोषाध्यक्ष कृष्ण गौडेल, पूर्व क्षेत्रीय सभापति लेखबहादुर गुरुङ, क्षेत्रीय सदस्य प्रीतम गुरुङ लगायत दर्जनौं नेता तथा अग्रज कार्यकर्ताको सहभागिता रहेको थियो। नेपालीहरूको महान पर्व हरितालिका तीजको दिन कार्यक्रम तोकिएको समयभन्दा 3 घण्टा ढिलो सुरु भएको भएकाले दर्जनौं स्थानीय नेता कार्यकर्ताहरू कार्यक्रममा सहभागी नभई घर फर्किनु परेको थियो। महाधिवेशन तयारी सम्बन्धमा गगन कुमार थापा नेतृत्वको नेपाली काङ्ग्रेसको भेला पनि शनिबार सम्पन्न भएको छ। दुवै भेलामा नेपाली काङ्ग्रेसका युवा नेता पूर्व पार्टी सचिव विश्वप्रकाश प्रसाईको सहभागिता देखिएन। नेपाली काङ्ग्रेस पर्वतको छुट्टा छुट्टै भेलाको सन्दर्भमा प्रसाईसँग हामीले प्रतिक्रिया लिँदा पार्टी एकताको विकल्प नरहेको तर वर्तमान अवस्था सृजना गर्नमा विशेष महाधिवेशन पक्षधर जिम्मेवार भएकोले विशेष पक्षीय पार्टी सभापति गगन कुमार थापाले विशेष पहल गर्नुपर्ने बताउनु भएको छ। विगतमा नेपाली काङ्ग्रेस टुक्रिएर पनि जोडिएको इतिहासलाई स्मरण गर्दै उहाँले भन्नुभयो, त्यो परिवेश र वर्तमान परिस्थितिमा धेरै भिन्नता छ। धेरै नयाँ शक्तिहरू र विकल्प अगाडि आएका छन्। पार्टी टुक्रिएर जोडिने बेलासम्म धेरै ढिलो हुने उहाँको भनाइरहेको छ। पर्वत जिल्लामा पार्टी एक भएर अगाडि जान नसकेमा आगामी दिनमा अझै लज्जास्पद परिणाम बेहोर्नुपर्ने भन्दै अधिवेशनपछिको एकता प्रयासको कुनै अर्थ नहराने भन्दै दुवै भेला आजको दिनसम्म स्वाभाविक रहेको उहाँको भनाइ रहेको छ।
1: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुण्य नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई राजनीतिक हस्तक्षेप मुक्त गरी वित्तीय स्वच्छता प्रदान गर्ने ऐन प्रतिस्पर्धापनको गृह कार्य भइरहेको जानकारी गरे गराउनु भएको छ। आइतबार सिंहदरबारमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन 2048 संशोधन तथा एकीकरण प्रतिस्थापन विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विशेष विज्ञ तथा सरकारवाला संस्थाहरूसँगको छलफल कार्यक्रममा मन्त्री पुनले यसबारे जानकारी दिनुभएको हो। मुलुकमा विज्ञान तथा नव प्रबन्धनको सुधार तथा विकासका लागि नास्टको संरचनामा व्यापक सुधारको आवश्यकता रहेको पनि बताउनु भएको छ। सोही आवश्यकताका आधारमा 2048 बनेको ऐन प्रतिस्पर्धापन गरिरहेको उहाँको भनाइ थियो। उहाँका अनुसार प्रस्तावित विधेयकमा नास्टको कुलपतिका रूपमा प्रधानमन्त्री रहने हालको व्यवस्था हटाइनेछ। प्रधानमन्त्रीलाई विज्ञान प्रविधि तथा नव प्रबन्धन क्षेत्रको शीर्ष तहमा राख्नुपर्ने भएकाले नास्टको कुलपति बनाउने व्यवस्था उपयुक्त नभएको मन्त्री पुनको तर्क रहेको छ। मन्त्री पुनले प्रतिष्ठानहरूमा हुने राजनीतिक हस्तक्षेपका कारण संस्थागत विकास प्रभावित भएको भन्दै अब त्यसो हुन नदिने दावी पनि गर्नुभएको छ।
0: रसुवा भोटेकोसी बाढीले पूर्वाधार क्षेत्रमा मात्र करिब 2 खर्ब बराबरको क्षति भएको पाइएको छ। सरकारले गठन गरेको रसुवा भोटेकोसी बाढी 2083 द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीले पूर्वाधारमा मात्र 1 खर्ब 72 अर्ब 34 करोड बराबर क्षति भएको पाइएको छ। सो पूर्वाधार पुननिर्माणका लागि 4 खर्ब 73 अर्ब 57 करोड रुपियाँ बराबर आवश्यक हुनेछ। बाढीले ऊर्जा क्षेत्र, जलविद्युत आयोजना र प्रसारण लाइनमा सबैभन्दा धेरै 1 खर्ब 34 अर्ब 69 करोड बराबरको क्षति भएको छ। यस क्षेत्रको पुननिर्माणमा मात्र 3 खर्ब 90 अर्ब बराबर रकम आवश्यक पर्ने आकलन गरिएको छ। नवीकरणीय ऊर्जामा 56 करोड बराबरको क्षति भएको छ। सडकमा 22 अर्ब रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ, जसको पुननिर्माणमा 55 अर्ब 18 करोड भन्दा धेरै लाग्ने अनुमान सरकारको रहेको छ। पुलमा 11 अर्ब 35 करोड बराबरको क्षति भएको छ। पुल पुननिर्माणमा 18 अर्ब 6 करोड बराबर लाग्ने अनुमान गरिएको छ। टेलिकम क्षेत्रमा 62 करोड बराबरको क्षति पुगेकोमा पुननिर्माणमा झण्डै 1 अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। 2 बुलेट बुलडोजर प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकेसँगै केही बेर अघि मात्र सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवाजात गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभएको छ। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फ नै सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो। यसअघि खाली ग्यास बुलेट गुडाएर सड़कको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गते आएको त्रिशुली बाढीका कारण कृष्णभीरको सड़क कटान हुँदा सड़क अवरुद्ध भएको थियो। त्यसैता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौँ आवागमन गरिरहेका थिए।
0: गत भदौ 10 आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले भोटेकोशी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाँडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी गराएका छन्। उहाँका अनुसार चार सदस्यसम्मको परिवारलाई मासिक 15,000 र थप एक प्रत्येक सदस्यका लागि 2,000 अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ। यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको पनि उनले जानकारी गराएका छन्।
1: रुकुम पश्चिमको सानोभेरी गाउँपालिका 6 कोट गाउँबाट सिमली बजारतर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ। आज बिहान 8:30 बजे सोही पालिका 6 र 3 को सिमानामा पर्ने डाङडुङ्गी मोडमा जीप दुर्घटनामा परि 2 जनाको मृत्यु भएको र दुर्घटनामा परि 10 जना गम्भीर घाइते भएको पनि प्रहरीले जनाएको छ। घाइतेमध्ये 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
0: खबरमा अब पालो अन्तर्राष्ट्रिय समाचारको। चिनिया राष्ट्रपति सी जिङपिङको विश्वमा अब शक्तिका बलमा मनोमानी लाद्ने परम्परा चल्न नहुने बताएका छन्। भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको 18 शिखर सम्मेलनका क्रममा राष्ट्रपति सीले यस्तो बताउनु भएको छ। सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सीले बल नै सही भन्ने सोचलाई विश्वका देशहरूले धेरै पहिले नै त्यागिसक्नुपर्ने बताउनु भएको छ। उहाँले विश्वका सबैभन्दा ठूला वा साना, धनी वा गरिब सम्मानका हकदार रहेको बताउनु भएको छ। राष्ट्रपति सीले वर्तमान विश्व परिस्थिति निकै अस्थिर रहेकामा चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यस्तो अवस्थामा ब्रिक्स देशहरूको नेतृत्वदायी भूमिका निर्वाह गर्दै विकासशील देशहरूलाई एकजुट गर्नुपर्ने र विश्वमा शान्ति तथा स्थिरता कायम गर्न सकारात्मक शक्तिका रूपमा काम गर्नुपर्ने व्यक्त भनाइ राख्नुभएको छ।
1: यसै गरी इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्न आह्वान गरेको छन्। इरानी विदेश मन्त्री सैदेव अब्बास अराक्चीले हिजो टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्त्य क्षेत्रमा नै फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो। चिनिया समाचार संस्था सिनानले जनाएको छ, क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने प्रयासमा पनि उहाँहरू बीच सहमति भएको छ। यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अराक्चीले द्विपक्षीय सम्बन्ध क्षेत्रीय घटना क्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ।
0: समृद्ध खबरमा अब पालो खेल समाचारको। जापानको आइची नायोगामा आउँदो असोज 3 देखि 18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह अहिरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्का वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष 2 पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछ।
1: यता इन्डोर सुपर लिग सिजन दुईको फाइनल अघिको मैत्रीपूर्ण क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओर्सनलाई 16 रनले पराजित गरेको छ। टस जितेर सेलिब्रिटी क्रिकेट उत्सवका कप्तान विवेक खतिवडाले पहिलो ब्याटिङ गर्ने निर्णय गरेका थिए। 10 ओभरको खेलमा सेलिब्रिटी टोलीले निर्धारित ओभरमा 93 रन बनाउँदै इन्डोर सुपर लिगका टिम ओर्सनलाई 94 रनको लक्ष्य दिएको थियो। सेलिब्रिटी टोलीको इनिङ्समा र्याफ भेनुमा र दिलीप ओखेडाको बीचको 53 रनको साझेदारी निर्णायक बन्यो। सौगात विष्टले 22 रनको योगदान दिएपछि टोलीले प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। 94 रनको लक्ष्य पछ्याएको इन्डोर सुपर लिगका टिम ओन्सरले सेलिब्रिटी टोलीको कसिलो बोलिङ सामना गर्न सकेनन्। कलाकार भरत कार्कीले एक तथा मोडल पुस्तम मल्लिकले दुई विकेट लिए। सौगात विष्ट र दिलीप ओखेडाको अनुशासित बोलिङपछि टिम ओर्सनको इनिङ्स 77 रनमै समेटियो। यो मैत्रीपूर्ण खेलमा सेलिब्रिटी क्रिकेट उत्सवका सल्लाहकार विक्की कार्की, कलाकार कुमार कट्टेल, टङ्क तिमिल सिन्हा, रवि ओट, डाइरेक्टर सुरेश नेउपाने लगायत कलाकार तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। टोलीको संयोजक सेलिब्रिटी क्रिकेट उत्सवका को फाउन्डर सञ्जीव उपाध्यायले गर्नुभएको थियो।
0: यिनै खबरहरूसँगै हामी साँझ 7 बजेको खबरको अन्त्यमा आएका छौँ। खबरको अन्त्यमा यस प्रसारणका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। यस वर्षको 30 सुरु, आज दरखाने दिन, भोलि पशुपतिका 4 ढोका बिहान 3 बजेबाटै खुल्ने, भोटेकोसी बाढी हिम पहिरोको कारण तथा तथ्य सहित प्रतिवेदन सार्वजनिक।
1: 15 महाधिवेशनका विषयमा छलफल गर्न सानेपामा गगन थापा पछि काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु। महाधिवेशनको तयारीमा जुट्यो काङ्ग्रेसको असन्तुष्ट समूह पनि। नेपाली काङ्ग्रेस पर्वतको छुट्टा छुट्टै महाधिवेशन तयारी भेला सम्पन्न। शेरबहादुर समूहको जिल्ला संयोजकमा एमबहादुर मल्ल रामकृष्ण चयन।
0: बाढीले पूर्वाधारमा मात्र करिब 2 खर्ब क्षति, पुनर्निर्माणमा 5 खर्ब आवश्यक। कृष्णभीरमा रोकिएका ग्यास बुलेट र हेवी सवारी पास गराइयो। बिहिबारबाट दुईतर्फी चल्ने संघीय निजामती विधेयकमा 30 वर्ष सेवा गरेका र 55 वर्ष उमेर हद पार गरेकाको विदाई गर्ने तयारी।
1: चिनिया राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी नचल्ने। इरान र इराक टर्कीले मध्यपूर्वमा बढ्दो तनाव, एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा र इन्डोर सुपर लिगको फाइनल अघि सेलिब्रिटी क्रिकेट उत्सवको जित।
0: हस्त, साँझ 7 बजेको समृद्ध खबरमा खबरको सिलसिला अहिलेले यति नै। यतिन्जेलसम्म समाचार सुनेर साथ दिनुभयो श्रोता सबैलाई धन्यवाद छ। अनि धन्यवाद छ प्राविधिक कक्षका द्वय मित्र सुषमा प्रसाई र स्मृति लामिछानेलाई पनि। समाचार कक्षबाट सहकर्मी मित्र नन्दा डाङ्गी र म सुमन्दिमाल हामी सबै बिदा चाहन्छौँ। यहाँहरू पनि सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 सुन्दै गर्नुहोला। यहाँहरूको बाँकी समय शुभ रहोस्। नमस्कार, शुभरात्री।

0: बाबु
1: हजुर आमा
0: ल तिज पनि आइसक्यो बाबु तिमी भोलि बिहान सबेरै उठेर बहिनीलाई लिन जानु पर्यो
1: म जान्दा जाने भोलि घाँस पनि खानु छ भैँसीलाई दुई दिन भैँसीको घाँस काटेर ल्याएर सकियो
0: यसले काट्छ नि घाँस
2: नगराइकन बस्छ बुढी।

0: मया चिया खानाको होइन बहिनीको स्वर त कति मिठो रहेछ। ऊ पर मेरो दोहोरी साँझ छ, गीत गाउनुहुन्छ त?
1: हुन्छ, आउँछु।

आमा, के म छोरी भएर जन्मिनु पाप हो? किन मलाई अर्काको घर पठायो? किन किन आमा, किन पराई बनायो? बाबा, म बाँचेर पनि मरिरहेकी छु। तिम्रा शत्रुको अगाडि बाँचेको अभिनय गरिरहेकी छु। अर्को जुनी त मलाई छोरा बनाएर जन्म

0: बाबु
1: हजुर आमा
0: ल तिज पनि आइसक्यो बाबु तिमी भोलि बिहान सबेरै उठेर बहिनीलाई लिन जानु पर्यो
1: म जान्दा जाने भोलि घाँस पनि खानु छ भैँसीलाई दुई दिन भइसक्यो घाँस काटेर ल्याएर सकियो
0: यसले काट्छ नि घाँस
2: नगराइकन बस्छ बुढी

0: बहिनी
1: भाइ
0: म यहाँ चिया खान आएको होइन। बहिनीको स्वर त कति मिठो रहेछ। ऊ पर मेरो दोहोरी साँझ छ, गीत गाउनुहुन्छ त?
1: हुन्छ, आउँछु।

आमा, के म छोरी भएर जन्मिनु पाप हो? किन मलाई अर्काको घर पठायो? किन किन आमा, किन पराई बनायो? बाबा, म बाँचेर पनि मरिरहेकी छु, तिम्रा शत्रुको अगाडि बाँचेको अभिनय गरिरहेकी छु। अर्को जुनी त मलाई

0: बाबु
1: हजुर आमा
0: ल तिज पनि आइसक्यो बाबु तिमी भोलि बिहान सबेरै उठेर बहिनीलाई लिन जानु पर्यो
1: म जान्दा जाने भोलि घाँस पनि खानु छ भैँसीलाई दुई दिन भइसक्यो घाँस काटेर ल्याएर सकियो
0: यसले काट्छ नि घाँस
2: नगराइकन बस्छ बुढी।

आमा, के म छोरी भएर जन्मिनु पाप हो? किन मलाई अर्काको घर पठायो? किन किन आमा, किन पराई बनायो? बाबा, म बाँचेर पनि मरिरहेकी छु, तिम्रा शत्रुको अगाडि बाँचेको अभिनय गरिरहेकी छु। अर्को जुनी त मलाई